0: और तुम कुछ भी नहीं चाह सकते मगर वही जो खुदाए रब्बुल आलमीन चाहे।
1: बिस्मिल्लाहिर्रहमानिर्रहीम,
0: शुरू अल्लाह के नाम से जो बड़ा मेहरबान निहायत रहम वाला है।
1: इदस्समाउ फतरत,
0: जब आसमान फट जाएगा।
1: वइदल कवाकिबु तसारत,
0: और जब तारे झड़ पड़ेंगे।
1: वइदल बिहारु फुज्जिरत,
0: और जब दरिया बहकर एक दूसरे से मिल जाएंगे।
1: वइदल कुबूरु बुअसिरत,
0: और जब कब्रें उखेड़ दी जाएंगी।
1: अलिमत नफ्सुम मा कद्दमत वअखरत,
0: तब हर शख्स मालूम कर लेगा कि उसने आगे क्या भेजा था और पीछे क्या छोड़ा था।
1: या अय्युहल इंसान मा गर्रक बिरब्बिकल करीम,
0: ऐ इंसान, तुझको अपने परवरदिगार करम गुस्तर के बारे में किस चीज ने धोखा दिया।
1: अल्लज़ी खलक़क फसव्वाक फअदलक,
0: वही तो है जिसने तुझे बनाया और तेरे आज़ा को ठीक किया और तेरी कामत को मुअतदिल रखा।
1: फी अय्यि सूरतिन मा शा रक्कबक,
0: और जिस सूरत में चाहा तुझे जोड़ दिया।
1: कल्ला बल तुकद्दिबून बिद्दीन,
0: मगर है हाथ तुम लोग जजा को झुटलाते हो।
1: وَإِنَّ عَلَيْكُمْ لَحَافِظِينَ,
0: हालांकि तुम पर निगहबान मुकर्रर हैं।
1: كِرَامًا كَاتِبِينَ,
0: आली कदर तुम्हारी बातों के लिखने वाले।
1: يَعْلَمُونَ مَا تَفْعَلُونَ,
0: जो तुम करते हो वो उसे जानते हैं।
1: إِنَّ الْأَبْرَارَ لَفِي نَعِيمٍ,
0: बेशक नेकुकार नेमतों की बहिश्त में होंगे।
1: وَإِنَّ الْفُجَّارَ لَفِي جَحِيمٍ,
0: और बद किरदार दोजख में।
1: يَصْلَوْنَهَا يَوْمَ الدِّينِ,
0: यानी जजा के दिन उसमें दाखिल होंगे।
1: وَمَا هُمْ عَنْهَا بِغَائِبِينَ,
0: और उससे छुप नहीं सकेंगे।
1: وَمَا أَدْرَاكَ مَا يَوْمُ الدِّينِ,
0: और तुम्हें क्या मालूम कि जजा का दिन कैसा है।
1: ثُمَّ مَا أَدْرَاكَ مَا يَوْمُ الدِّينِ,
0: फिर तुम्हें क्या मालूम कि जजा का दिन कैसा है।
1: يَوْمَ لَا تَمْلِكُ نَفْسٌ لِنَفْسٍ شَيْئًا وَالْأَمْرُ يَوْمَئِذٍ لِلَّهِ,
0: जिस रोज कोई किसी का कुछ भला न कर सकेगा और हुक्म उस रोज खुदा ही का होगा।
1: बिस्मिल्लाहिर्रहमानिर्रहीम,
0: शुरू अल्लाह के नाम से जो बड़ा मेहरबान निहायत रहम वाला है।
1: वैलुल लिल मुतफ़फ़फ़ीन,
0: नाप और तोल में कमी करने वालों के लिए खराबी है।
1: अल्लज़ीन इज़ा इक्तालू अलन नास यस्तौफून,
0: जो लोगों से नाप कर लें तो पूरा लें।
1: वइदा कालूहुम अव वज़नूहुम युख्सिरून,
0: और जब उनको नाप कर या तोल कर दें तो कम दें।
1: अला यज़ुन्नु उलाइका अन्नहुम मबऊसून,
0: क्या ये लोग नहीं जानते कि उठाए भी जाएंगे।
1: लियौमिन अज़ीम,
0: यानी एक बड़े सख्त दिन में।
1: يَوْمَ يَقُومُ النَّاسُ لِرَبِّ الْعَالَمِينَ,
0: जिस दिन तमाम लोग रब्बुल आलमीन के सामने खड़े होंगे।
1: كَلَّا إِنَّ كِتَابَ الْفُجَّارِ لَفِي سِجِّينَ,
0: सुन रखो कि बदकारों के आमाल सिज्जीन में हैं।
1: وَمَا أَدْرَاكَ مَا سِجِّينَ,
0: और तुम क्या जानते हो कि सिज्जीन क्या चीज है।
1: किताबुन मरकूम,
0: एक दफ्तर है लिखा हुआ।
1: वैलुन यौमइज़िल लिल्मुकद्दिबीन,
0: उस दिन झुटलाने वालों की खराबी है।
1: अल्लज़ीन युकद्दिबून बियौमिद्दीन,
0: यानी जो इंसाफ के दिन को झुटलाते हैं।
1: वमा युकद्दिबु बिही इल्ला कुल्लु मुअतदिन असीम,
0: और उसको झुटलाता वही है जो हद से निकल जाने वाला गुनाहगार है।
1: इदा तुतला अलैहि आयातुना قال اساطير الاولين,
0: जब उसको हमारी आयतें सुनाई जाती हैं तो تو کہتا ہے یہ تو اگلے لوگوں کے افسانے ہیں.
1: کلا بل ران علی قلوبہم ما کانوا یکسبون.
0: دیکھو یہ جو اعمال بد کرتے ہیں ان کا ان کے دلوں پر زنگ بیٹھ گیا ہے.
1: کلا انہم عن ربہم یومئذ لمحجوبون.
0: بے شک یہ لوگ اس روز اپنے پروردگار کے دیدار سے اوٹ میں ہوں گے.
1: ثم انہم لصال الجحیم.
0: پھر دوزخ میں جا داخل ہوں گے.
1: ثم یقال هذا الذی کنتم به تکذبون.
0: پھر ان سے کہا جائے گا یہ وہی چیز ہے جس کو تم جھٹلاتے تھے.
1: کلا ان کتاب الابرار لفی علیین.
0: یہ بھی سن رکھو کہ نیکوکاروں کے اعمال علیین میں ہیں.
1: وما ادراک ما علیون.
0: اور تم کو کیا معلوم کہ علیین کیا چیز ہے؟
1: کتاب موقوم.
0: ایک دفتر ہے لکھا ہوا.
1: یشہدہ المقربون.
0: جس کے پاس مقرب فرشتے حاضر رہتے ہیں.
1: ان الابرار لفی نعیم.
0: بے شک نیک لوگ چین میں ہوں گے.
1: علی الارائک ینظرون.
0: تختوں پر بیٹھے ہوئے نظارے کریں گے.
1: تعرف فی وجوہہم نظرۃ النعیم.
0: تم ان کے چہروں ہی سے راحت کی تازگی معلوم کر لوگے.
1: یسقون من رحیق مختوم.
0: ان کو شراب خالص سرب مہر پلائی جائے گی.
1: ختامہ مسک وفی ذلک فلیتنافس المتنافسون.
0: جس کی مہر مشک کی ہوگی تو نعمتوں کے شائقین کو چاہیے کہ اسی سے رغبت کریں.
1: ومزاجہ من تسنیم.
0: اور اس میں تسنیم کے پانی کی آمیزش ہوگی.
1: عینا یشرب بها المقربون.
0: وہ ایک چشمہ ہے جس میں سے خدا کے مقرب پیئیں گے.
2: ان الذین اجرموا کانوا من الذین آمنوا یضحکون.
3: جو گناہگار یعنی کفار ہیں وہ دنیا میں مومنوں سے ہنسی کیا کرتے تھے.
2: وَإِذَا مَرُّوا بِهِمْ يَتَغَامَزُونَ.
3: اور جب ان کے پاس سے گزرتے تو حقارت سے اشارے کرتے.
2: وَإِذَا انقلبوا إِلَىٰ أَهْلِهِمْ انقلبوا فَكِهِينَ.
3: اور جب اپنے گھر کو لوٹتے تو اتراتے ہوئے لوٹتے.
2: وَإِذَا رَأَوْهُمْ